और ए लहर अकालिया ने जित ली। बड़ी खुशी मनाई कौम ने, गुरुद्वारे साढ़े कोल आ गए, पर हुण कौन दसे धार्मिक अस्थान ते चलाना चलाने सन धर्म दे ज्ञानियां ने। व्यापारी वध तो वध इंतजाम कर सकदा चला नहीं सकदा, संसारी वध तो वध इंतजाम कर सकदा चला नहीं सकदा, धर्म मंदिर नूं ते कोई धार्मिक बिरति दी सूझ बूझ रखण वाला ही चलावेगा। ये सारे असी कढ दित्ते, निर्मले भी उदासी भी। होया कि 50 सालां च असी इत्थे पहुंच गए कि करीबन करीबन अद्धी दुनिया दे प्रबंधकां दे अपने ही बच्चे पतत, उन्हां नूं भी सिखी स्वरूप ना दे सके और प्रबंधक खुद भी सिख ना रह सके। जगत नूं अमृत छकाना सी, वो खुद शराबी हो गया। यही इल्जाम नारायण दास ते सी, शराब पींदा है नारायण दास, शराब पींदा है, इहदे कोल गुरुद्वारा ले लो। ठीक है, गलत सी, पर सिलसिला बाद विच की होया, कोई तरक्की ना हुई। जितने 68 तीर्थां दे उते उदासियां दे अस्थान सन, उह सहजे सहजे मठ बंद हो गए और उत्थे नानक पंथ दा प्रचार आउंदा सी। माड़ी मोटियां थोड़ियां यादगारां रह गईयां, हुण है नहीं। जगन्नाथपुरी दे श्री गुरुद्वारा सी, मंदिर दे सामने गुरु नानक दी बाणी गूंजदी सी। रामेश्वरम दे श्री गुरुद्वारा सी, लंका तो उत्थों ही जांदे ने, और सिर्फ उदासी सन जो अज छोटी जिहियां मामूली जिहियां यादगार रह गई है। बाकी तमाम तीर्थां ते भी सन, बिल्कुल नाम मात्र हुण गल्लां रह गईयां ने। हालांकि उस ढंग दे नाल सिलसिला चलदा रहिंदा जिथे तक मैं अतकथनी नहीं करदा, भारत की 80% आबादी सिख होनी सी जिस ढंग नाल उह चल रहा सी। सतगुरां ने कहा सी ना, गरीब दा मूंह गुरु की गोलक है। उदासी इस तरह करदे सन, एक ते धर्म दा प्रचार करदे सन, नाले इलाज भी करदे सन, जड़ी बूटी दा भी ज्ञान रखदे सन, दूजा लोड़वंदां दी लोड़ भी पूरी करदे सन। तुसी की वध रही सी, बदकिस्मती होई, धार्मिक अस्थान आ गए उन्हां दे हत्थां जो बिल्कुल कोरे राजनीतिक, ते फिर इलेक्शन नाल चोण होनी है। तो हुण इलेक्शन नाल चोण होनी तो दो धड़े ते आपस च बन जाणगे, हर शहर दे च बन जाणगे, कम से कम सिख दो धड़ियां ते तकसीम होणगे। इलेक्शन जो होना है, पार्टियां दो ते बनणगियां, ते एक दफा सिखां नूं दो हिस्सियां च वंड दईए ते इन्हां नूं 10 हिस्सियां च वंडदियां की देर लगदी है, इन्हां नूं 30 हिस्सियां दे च वंडदियां की देर लगदी है। सिख वंडे गए, कमजोर होए, इसे ही कमजोरी तो लाभ उठाया राधा स्वामिया ने, निरंकारिया ने, और उन्हां नूं शह भी मिल गई, उन्होंने गुरु ग्रंथ साहब के मुकाबले ते गुरु भी खड़े कर दिते। जे सिख सिर्फ प्रधान दे नां ते सिकत्तर दे नां ते 2-3-4 पार्टियां तकसीम हो सकते ने, तो आपां गुरु दे नाम ते भी इन्हां नूं तकसीम कर दईए। नामधारियां दा गुरु बन गया, राधा स्वामियां दा बन गया, निरंकारियां दा बन गया, और जितने पंजाब दे डेरे ने भावे इन्हां ने अपने उपर गुरु की मोर नहीं लाई, करीबन करीबन ये अपनियां गदियां ही लाके बैठे ने, ये भी मैं अर्ज कर दिया। और इस तरह की होया, पंथ मर्यादा ते संत मर्यादा टकरा गई, हर संत की अपनी मर्यादा हो गई ते पंथ की अपनी, संत पंथ की मर्यादा नाल सहमत ना होए, कोई भी नहीं सहमत, ये भी मैं अर्ज कर दिया। अपनी अपनी मर्यादा, एक ते है ना अकाल तख्त की बिल्डिंग नू गिराना, दुष्टपणा, ये जाबराना कम, एक है अकाल तख्त की मर्यादा नू भंग करना, उनू गिराना, ये दो तरह की गिरावट होंदी है। एक होंदा है अकाल तख्त के आकार नू गिराना, एक होंदा है अकाल तख्त की विचार नू गिराना। अगर ओ घातक ने, दुष्ट ने, जो अकाल तख्त के आकार नू मिटाना चाहते ने, तो वह कौन हो गए जो विचार नू मिटाना चाहते ने। पर हुण कौन सोचे, सोच विचार वाली गल नहीं रही, सोच विचार का सिलसिला नहीं रही। कौमी दर्द के नाते मैं थां थां ते एक निक्की जी आवाज थोड़े सामने रख देना, पंथ पंथ की मर्यादा नाल ही जिंदा रहेगा, वरना नहीं रह सकेगा, क्योंकि संत के कम से कम
ہزاراں نے، پھر تے ہزاراں طرح دی مریادا ہو جائے گی، قوم پھیرو پھیرو ہو جائے گی. چاہیدا تے ایسا سی سنت پنتھ نال سہمت آندا، اج دا سنت پنتھ نال سہمت نہ ہویا، کوئی بھی سہمت نہیں، کوئی بھی سنت پنتھ دی مریادا نال سہمت نہیں ہے، اور کوئی بھی سنت اپنے استھان نو گردوارا کہلا کے راضی نہیں. یہ آشرم ہے، یہ ڈیرا ہے، یہ ٹھاٹ ہے، یہ گردوارا نہیں ہے. میں چھوٹی جی زبان نال وڈی گل پہ کرتا ہوں، اور یہ تمام نام ایسے نے اپنے ایجاد کیتے ہوئے نے، ورنہ پرانا نام تے یہی سی گردوارا. گردواریاں دا نام گردوارا مٹا کے ہور ہور نام دی دھارمک سطلہ نو دیتے گئے، اور اس طرح دسن دی کوشش کیتی گئی کہ سڈا اپنا استھان اتنے ساری مریادا چلے گی، پنتھ دی نہیں، گرو دی نہیں. وچار کر کے گرو سن گرو گرنتھ جی، اور آکار کر کے گرو سی گرو پنتھ. تے جے پنتھ دی مریادا نہیں مننی تو ایک گل سپشٹ ہو گئی، گرو دے آکار تو انکاری ہوئے. تے اج گرو دے آکار تو انکاری، کل وچار تو بھی انکاری، دیر کی لگنی ہے. کوئی آکار نو مٹاندا ہے، کوئی وچار نو مٹاندا ہے. خیر اے تے میں وچکار جو ہے گل آ گئی، کاٹے چ رہے ہاں اسی اس ڈنگ دا طور طریقہ بنا کے. جدو میں اخیر مئی دے مہینے چ ودیش دی یاترا لئی دیش تو روانہ ہویا سی، بابا ہربھن سنگھ جی دلی چ مینوں ملے، گردوارا سیس گنج صاحب دی سیوا کرا رہے ہیں، داس نال کافی پیار کردے ہیں. مینوں کہن لگے بہت وڈا خون خرابہ ہویا سی جد 2% مہنت بھرشٹ ہوئے سن، تے اسی انہاں کول گردوارے لے، خون خرابہ ہویا سی، بہت شہیدیاں پا گئے، بہت مارے گئے سن. مینوں کہن لگے ہن انہاں تو ہزاراں گنا ود خون خرابہ ہوئے گا، تا انہاں پولیٹیشن لوگاں کول گردوارے آزاد ہون گے، ورنہ نہیں. وہ اتنی طاقت دے چ نہیں سن مہنت، پھر بھی خون خرابہ ہویا. انہاں کول تے بڑی طاقت ہے، سب دے منسٹراں نال سمبندھ نے، سب پکے راجنیتک نے دیش دیچ، اس طریقے نال جو ہے دیکھا گیا ہے. اور قریباً قریباً تمام پولیٹیشن 6 مہینے 7 مہینے کدھر گردوارے آ گئے، تے آگے گردوارے نال کوئی مطلب نہیں ہے. گردوارے نو تے ایک پوڑی بنایا ہویا ہے پارلیمنٹ تک پہنچن واسطے، اسمبلی ہال تک پہنچن واسطے، منسٹر دی کرسی تے پہنچن واسطے. کام تے انہاں دا اے سی کہ منکھتا نو گرو تک پہنچاؤ، پر وہ کردے کی پینے گرو دے آسرے تے کیویں پارلیمنٹ تک پہنچیے، کیویں منسٹر بنیے. تو اس طرح اسی گھاٹے چ جا رہے ہیں دھارمک طور تے، اور جو گھاٹا محسوس ہویا ہے میں تھان تھان تے اس نو رکھے، گھاٹے چ ہاں اسی، واہتے چ نہیں ہاں، دھارمک طور تے گھاٹے چ جا رہے ہیں. ان 50 سالوں تے بہت گھاٹے چلے گئے ہیں. تھوڑا جہا 50 سال پیچھے چلے جائیے، ہر پنڈ دے برہم گیانی موجود سی، ہر شہر دے برہم گیانی موجود سن، جنہاں نو ویکھ کے گرو چیتے آؤندا سی. ہر پنڈ دے چ گرو گرنتھ صاحب دے او ارتھ بودھ دے جو ہے وچارک موجود سن، اور کتھا کرن والے موجود سن. گرو پرتاپ سورج دی دسم گرنتھ دی گرو گرنتھ صاحب دی اج نہیں، گھاٹے چ گیا اسی. انہاں 50 سالاں چ گھاٹے چ گیا، گھاٹا جی کدھرے 2 سال بھی ہوئے تے بندے نو سوچ لینا چاہیے سی، حیرانگی 50 سالاں چ بھی نہیں سوچے. خیرے تے میں وچکار جو ہے گل آ گئی، چونکہ اداس شبد آیا سی تو اس تو میری برتی اداسیاں دی طرف چلی گئی. جس در کارن پھراں اداسی، گرو نانک دے وڈے صاحبزادے بابا شری چند انہاں نے اداس پنتھ چلایا، لیکن انہاں نوں کہندے سن نانک پنتھ، گرو نانک دے گھر تو الٹ نہیں سن، پرکاش گرو گرنتھ صاحب دا ہی کردے سن، گربانی وہ گرو نانک دے ہی پڑھتے سن، پرچار وہ گربانی دا ہی کردے سن. پر صرف اتنا گرستی نہیں بننا، سنساری نہیں بننا، بھگوا بھیس
دونوں انہوں دے جو ہے چلتے سن ڈیرے ہیں